0: गुरु अगे कृपा करो बेनती करो हे मेरे सतगुरु ऐसा रंग चाड़ दे एक बार जरा रंग कहते हो काया रंगन जे थिए प्यारे पाइए नाओ रंगन वाला जे रंगे साहेब रंगन वाला जे ऐसा रंग कहते एह जहा रंग चढ़ दे। बाबा बंदा सिंह बहादुर नू जदों फरखशीर ने फड़िया ते गुरु दे सिखो कहते अपने वड्डे वडेरिया का इतिहास पढ़ियो अपने वड्डे वडेरिया का इतिहास पढ़ के उत्ते गर्व करिया करो माण करिया करो उहदे उत्ते। 700 साथी दे नाल जदों फड़ के खड़िया ते रोज वारी सिर गुरु दे सिखां दे सिर कलम कीते जांदे सी दिल्ली चांदनी चौक ते आखिर जदों सूरमे की वारी आई पिंजरे दे विचों कढ़िया ते इतना बहालिया सी जंजीर मारे सी ते चार सफेरे पहरा सी ते आखण लगे हुण दस गुरु दे सिखा एक पासे मौत ही एक पासे गुरु ही दस की चुनना ही ध्यान दियो सिखी जदों परखी गई पता नहीं किस तरह की हुण आर्टिफिशियल जी सिखी बन गई है निकिया निकिया गल्लां ते शराब की गलासी ते सिखी डिग पैंदी नाई की दुकान ते सिखी डिग पैंदी दो चार पांच रुपये मिल जाण कौड़ियां दे पास सिखी विक जांदी आ। अज का सिख सिख कमाउंदा कितना है ए मन विचों श्रद्धा टुट क्यों नहीं गई है दो गल्लां रख दित्तियां एक पासे सजना आ तत्ता कीता जमूरी ते तेनू असी मौत भी यह नहीं कि गोली मार के मार देना है इस जमूर दे नाल तत्ते कीते नाल तेरा बोटियां नाल मास तोड़ना है ध्यान दियो। अज मैं बच्चे नू दस रहा सा ते कहिंदे इतना उन्हूं शहीद कीता है मैं कहा गुरमुखा कि पढ़ के वेखो ओहदा इतिहास इतना गुरु का सिख बह गया ते जलाद लैके जमूर इतना इतना आ वेखो तोड़ तोड़ के तत्ते जमूरां दे नाल बोटियां मासदियां तोड़ियां ते हर बोटी टुटन दे नाल कहिंदा सी धन गुरु गोबिंद सिंह साहब जेको किसे नू नशा चढ़दा है ना किसे दे प्यार विच आण के ओहदियां अखां विच नेत्रां विच लाली चढ़दी जांदी सी ते बोटियां तोड़ तोड़ के जदों खूनो खून कर दिता ते फिर भी गुरु का सिख ना डोलिया ते फिर जलाद कहन लगा बाबा बंदा सिंह साडे कोल एक होर तरीका हैगा है तेनू मौत दे खौफ तो भी ज्यादा डराउण वाला ते गुरु दे सिख ने नेत्रां विच खून भरिया सी आख्या ओ केड़ा ते फिर चार साल का पुत लिया सामने आखो सतनाम श्री इतिहास के पन्ने पढ़ो बाबा बंदा सिंह बहादुर का चार साल का पुत लिया आखन लगे ए पुत के कह लगा सतगुरु का बख्शिया दास का पुत है कह लगे फिर तेनू ए ते तेरी कमजोरी हो ए ते तेरी वीकनेस होगी एदे वल वेख के तू सिखी छड़ेगा कह लगा नहीं वो सजना एदे वल वेख के ते रंग होर चढ़ गया एदे विच आण के ते रंग रंगण वाला जे रंगे ए रंगण वाले ने रंग ही ऐसा चाढ़िया वा ए ते घटो घट चढ़ना ही चढ़ना है हुण ते फिर ऐसा कीता उन्होंने आखिया असी इस तरह करना ही तेरे पुत्र नू तेरे सामने कतल करना ही असी हुण दस गुरु प्यारा के मौत उन्हें कहा गुरु प्यारा वा मौत दा मैनू कोई डर नहीं ते गुरु दे सिखो इतना सामने लिया के पुत पाता लम्मे ते इतना तिखा छुरा लिया के जलाद ने आख्या वेखना हुण दी घड़ी हैगी गुरु दा खेड़ा छड़ दे दीन अमान कबूल कर ला मुसलमान बनना मन ला हुणे तेरा पुत छड़ दांगे पुत रोज नहीं मिलते पुत बड़े मिठे बेवे ही उन्हें कहा सजना जेड़े गुरु ने दिता सिखी भी गुरु दी ते सिखी कीमती पुत नालों सिखी कीमती उन्हें कहा अच्छा फिर इथो लिया जलाद ने तुसी कदी उतरा दी फोटो वेखी होगी इथो लिया जलाद ने तिखा किया छुरा ते चार साल दे पुत दे कलेजे च मारिया ते जदों पुत कलेजे दे विच वज्जा छुरा ते बाबा बंदा सिंह बहादुर ने फिर आखिया धन गुरु गोबिंद सिंह साहब पातशाह कृपा रखी अपने दास दे उत्ते इस इम्तिहान दे विचों पास कर ली कदी तू चमकौर दी गढ़ी विच आखिया सी सारी दुनिया अपने पुत नू कंडा भी वजे ते होका लैंदी मगर जदों अजीत नू तोरिया मेरे कलगियां वाले पातशाह ने ते एक अल्लाह यार खां जोगी कहिंदा है कि धन गुरु गोबिंद सिंह साहब ने आख्या अजीत सिंह हसरत है मुझे हसरत है मेरे मन में शौक है हसरत है चाहत है कि ते प्यो जिड़ा ही हो चुका सी बाबा अजीत सिंह साहब कह लगा पिता जी दसो तुहाडी की हसरत है ते पिता जी ने आख्या हसरत है मुझे कि बरछी खाते हुए तुझे देखूं
1: میرے من وچ شوق ہے اجیت سنگھ کہ تیرے کلیجے چ برشیاں بجن تے پیو ویکھے تے تو سنمو کھو کے رن دے وچ شہید ہوویں پیٹھ وچ وار نہ کھاویں شیر دا پوتے تے پھر اتنا ہی سنمو کھو کے شہید ہویا تے بابا بندہ سنگھ بہادر دے پتر دے کلیجے چ جدوں ماریا چھرا تے پت نے ترفنا تے سی سی شریر کر کے آکھن کے ویکھے کی ہویا ہے مگر بابا بندہ سنگھ بہادر نے کہا مینوں تے اثر ہی کوئی نہیں ہویا تے پھر جلاد نے گرو دیو سکھو ایڈا تپسوی ایڈا مہان سوربیر پنتھ دا ہویا ہے کہ جلاد نے اتنا چھرا پھیر کے اتنا مگوڑا کر لیا کلیجے دے وچ چار سال دا بچہ ویکھو اپنی نظر وچ ایک وار شاہ تو جو آکھو ستنام سری تہاڈے وی گھراں وچ چار سال دے بچے ویکھے ہی ہے ویکھے جے کہ نہیں چار سال دے بچے جانتے ہو کنا معصوم انہاں دا ماس ہوندا ہے او دے وچ اتنا پھیر دیتا چھرا تے آکھن لگے اجے وی نہیں ڈریا کہندا اجے وی نہیں ڈریا رنگ دیتا پرمیشور نے اپنے اتہاس دے پنیاں تے مان کرو کدی دنیا تے ایہو جہا پیو نہیں ملوں گا جے نے ایہو جی سزا وی بھگتی ہوئے کہ جلاد نے کپ کردا اے کلیجے چ ہتھ مار لیا تے اتنا رگ چ دا کلیجا پھڑ لیا بابا بندہ سنگھ بہادر دے پت دا تے آکھن لگا ہن کہ گرو پیارا موت پیاری کہ سکھی پیاری آ کہن لگا نہیں سکھی پیاری آ تے گرو دے سکھو پھر بابا بندہ سنگھ بہادر دے منہ چ پاتا پت دا کلیجا پھر بھی کہندا سی نہیں سکھی پیاری سکھی پیاری ساڈا صدق کیوں ٹٹ گیا ہے ساڈے صدق وچ تریڑا کیوں پی گیا امرت اوہ باٹا اوہ بانی اوہ اجے تے تواڈے دوالے جم ہوئے نے جنہاں نے تریڑا پاونیاں نے جنہاں جنہاں چھکیا پرپا کرو جنہاں جنہاں چھکیا گرو دیو سکھو اپنے بچیاں نوں سمجھاؤ کہ ایہو جیاں کتاباں نہیں پڑھنیاں ویسے بھی سری اکال تخت صاحب تو حکم نامہ جاری ہو گیا ہے آکھو ستنام سری کوئی تواڈی سٹیج دے اتے اوہدی کتاب دی گل نہ سناویں کوئی تواڈی سٹیج دے اتے اے حکم نامہ جاری ہویا ہے کہ ایدی نہ کتاب پڑھنی نہ خریدنی تے نہ کتے ویچدیا ویکھنی جتھے ویکدی ہوئے انہوں منع کرنا ہے میں کہنا کئی گلاں ہونگیاں چنگیاں اوہدیاں وی جڑیاں انہیں ایک چنگی گل دے پیچھے ایہو جیاں گلاں دا آسرا لے کے تواڈیاں جڑاں پٹنیاں شروع کیتیاں جے تسی آن والے دنوں وچ سچیت میں نہیں کہندا سنت چنگے نے میں دو پکھ لے کے ترنا نہ تاں میں سنتاں دے نام مشنری ہاں میں تاں گرو دی گل گرو نانک دا کتا ہون دے ناطے کردا وا کہ جنہاں سنتاں نے پکھنڈ کیتے نے جوتاں دے دیویاں دے تیسرے چوتھے پنجویں ہمندے اکھنڈ پڑے سمپٹ دے وہ بھی پکھنڈی نے مگر او دے نالوں کتے مارو ہوئے ہاں جڑا کہندا وا اج انہیں کہا وا دسویں پاتشاہ دی بانی نہیں ہن دا اگلا ہتھیار اے دے کہ گرو گرنتھ صاحب دے وچوں سوئیے کڈنے نے پٹاں دے سوئیے کڈنے کہندے او بانی نہیں دھیان دیو جے تسی چپ چپیتے پنج بانیاں دے وچوں تین بانیاں ہٹاتیاں تے پھر گرو گرنتھ صاحب دے 1430 پنیاں دے وچوں انہیں کہنا سوئیے کڈو تے سوئیاں تو بعد انہیں کہنا بھگتاں دی بانی کڈو کتھے لے کے جاؤ گا تانوں اے سچیت ہو جو گرو دے سکھو اپنے صدق وچ اینے پرپک ہو کڈا مہان ہو گرو دا سورما ہے پت دا کلیجا پا کے بھی منہ دے وچ کہندا ہے مینوں گرو دی سکھی پیاری آ ایک بار آکھو گرو دی ایک بار ترانہ گالو جڑا بابے بندے نے گایا ہے سر